0: विद नो टेंशन कॉस्मेटिक्स ऑफ पाकिस्तान जमा गुल गुलावरी दुन को बिल्कुल रुगले हसी हाजिर यहां दी दूसरे बदी मु खबर तेरे की शी उस न वाखले ठीक सर ध्रुव जो पर हसी ध्रुव जो न वाखले तेरे ध्रुव जो पर बदी मिश दी तू सी दा खबर तेरे जरवी खबर तेरे बुकी शी तू सी महर से पति प्रोग्राम शे बजके म दुखन आगा बसे कवे सी मुसर बबर खोले मुसर बदी प्रोग्राम शे शिरकत कवे सी थ्रू कॉल्स थ्रू एसएमएस टिक ते कने सी हम हर से ऐसे मतलब कागज लिखे सी ते कने सी माता पर कागज वोली के यानी मतलब मिदादे के ना अच्छी कम दी नंबर दे सी अगर वो कागज वोली गए के ना सी नो बाहर एल जी बहुत अकाल हक वाले शे से मिस हक वाले सो और द दिन लोज प्रोग्राम शुरू तला ले शे शिरकत का वाले शे और बिल्कुल जी चकम दी मोबाइल नंबर दे सी हजत तो सवा शवक है ना किसु का कवल घुड़ी जी मत काल ये सी मिस कवल घुड़ी सी नो सिफर 313-785-1884 मध्ये मत काल कवल सो सही दे सी 313-785-1884 मध्ये बिल्कुल चिकम दो के नाम मत काल हक वाले सी मिस हक वाले सी पदे नंबर बान और मस्टर प्रोग्राम शी शिरकत कवल सी मत विलाले छ छिन अजबान मई मुझ प्रोग्राम चिकम दे के ना गवुरु प्रोग्राम एंजॉय को और प्रोग्राम ना खंदूर मसीह खले उसी कम कम से की आवाज वरे सी शगिल वागर दबली वागर सर की वागर मामानी वागर सैफ अली बना फकीर बाद खंदू खेल चनहिल द दीन लवासी मुणके मुणके के अवरे के ना अवरे सी सही देखे ना सी दीन लोक मंगर की कम कम मंगर की आवाज वरे सी द दीन लवासी सुमरा नूर अग्रेजी लकी दी के ना कम कम लेको की दी आवाज वरे दली शटूर धार के लै सड़ी मशी आए सी अद दिन लवाजी का पमिटा हेलो शिदी मावास गोरजी याद दिन लवाच टीरी वाला बिल्कुल चिके मदो कने पता न लगी शी बोली शी विदी जी बिल्कुल हमोशा शी विदी गुरी हमोशा के शमा खसे हमोशा के शमा लश बैदोर शे लश एक्टिव शे कने जी गुरु ज ज चेरो शक न अता से बार बार दिवशी नी कने जी ओय सुख वर्जी चापलूरी चापतम वर्जी ऐ सुख वर्जी चापलूरी चापतम वर्जी के नी सुख से कवि जी गर्सी पर प्रादी के लिए के न ज चुर रुद्रम खन बबे तो से कोशिश कवि चुर से हाजी कंदा करो को बजहिल कंदा तपियो कंदा अब तो दिन लवासी तो सिटी वाला तहसील वाला सरंगी ऐसे जोड़ी बरबार है मदिखे वाला तख्ते नसरती वाला अंबीरी के लिए जरखून के लिए वाला दुमेले वाला सी आद दिन लवासी सबिराबाद वाला सी सरंगी ऐसे जोड़ी बरबार है तू डांड वाला सी सरंगा शे ऐसी रहमताबाद वाला सी गुमेल वाला सी बनु वाला सी शुमाली जुनूबी वजीरिस्तान वाला सनंगे ऐसे जोड़ी बरबार है कहना सी अंबिरी करे वाला सी चुखारे वाला सनंगे ऐसी हम ही दोनों चाहो का जरखोन के लिए आए है ऐसे क्यों तो कहना मत बोल लस बरस चावे सी नजमान भी मरा टूल नमूने दर्जी शा टूल नमूने दी याद किड़ी दी सी भाई आए नमूने हम तो रोसी हाँ नमूने हम युद्ध किड़ी दी खेरा सना चिकम दुख के नवस बतू से हयो दवा से चिकम दी मुछ वृदुन की दी कना उस बागो नमुन हयो दवा सुन से रासी आ ब हयो सो त मैदा हो सिर्फ और सिर्फ चिकम दुख के ना दा को सिर्फ द कल नमुन उच मायु दकड़ी होसी चितर सुपर इनोटेंशन कॉस्मेटिक्स ऑफ पाकिस्तान प्रोग्राम दा सिखी छी कना ते मिश दी तुसी दोस्ती आ गया राना दोसाना अगर उरवली सी अगर दिन लवाजे कम दी मुझे फैमिली दो द अमन फैमिली दो द रेडियो अमन 88.4 करक फैमिली दो कना सी अब इंशाल्लाह सी اگر وہ مضبوطی جی کہنا دس بہ مضبوطی جی چھ سما مضبوطی جی ہاں سی صرف دخلی خبر بنے وی ہاں سی دمش دی تو سی بہ سما مضبوط فیملی وی ہاں سی سو بالکل زما فائن دو زما روریانو نو تو سورت للے شی کہنا سی دغن ٹینشن کاسمیٹکس پاکستان فیملی کی سی دا امن فیملی کی ماسر زان رجسٹرڈ کولے شی مت کال کولے شی متی سمس کولے شی اور نو ٹینشن کاسمیٹکس پاکستان دا اپشنلیشن پروگرام چھ کی مدد سی اڈش شرکت کوے ہاں سی زدر تا بار بار بیاں کنے سی بار بار سی وچ گورو دخل کلی دخل علاقے اچھ کم ہلک دی گناہ سپورٹ کے اول مینا ور کے اول اچھ کم دو کنا فیڈ بیک ور کے جی چا پتہ داسے نہ مخصوص چھ گورو اچھ کم دو کنا اچھ زخ پل کلی علاقے تا لوڑ وسی مرو مت خلق چھ کم نہ کنا مینا نہ کڑا روس کس نہ گس آینا آینا سما خوری آینا بے سما خوری چھ بھائی زک بار بار کال نہ کو کنا چھ ویسے نور تو مکا ور کو سی بیا تسی ہر سے کنا چھ زما خور تا اصل مکا دیر کے سی فیضان فیضان تو سلام مقدر گئی جی آد دینی لواسی بچہ دین صاحبہ سرنگ شے جوڑی نعمت اللہ صاحبہ سرنگ شے جوڑی برباری پتہ من لگی جی سڑیا
1: السلام
0: علیکم وعلیکم السلام سی ورحمۃ اللہ وبرکاتہ شرکت کہ

0: طاقت سے بھرپور زندگی ہر ایک کی خواہش ہوتی ہے، کیونکہ طاقت ہے تو جناب باقی دنیا جہاں کے کام ہیں، اگر جسم میں کمزوری ہے، نکاہت ہے، تو پھر ظاہری بات ہے کہ آپ کسی کام کاج کے قابل بھی نہیں ہوتے ہیں، آپ نہ کام کر سکتے ہیں نہ پڑھ سکتے ہیں۔ تو پرائیورٹی جو ہوتی ہے وہ صحت ہوتی ہے جناب، اور اگر آپ کی صحت اچھی ہے تو پھر آپ کہیں نہیں مار کھاتے، اور اگر آپ کی اچھی ہے تو اللہ تعالیٰ کا شکر ادا کیجئے۔ لیکن اگر آپ سمجھتے ہیں کہ کمی بیشی ہے، کمزوری ہے، سستی ہے، کاہلی ہے، تو کرشن کا طاقت پلس فارمولا ضرور ایک مرتبہ ٹرائی کیجیے گا، پیجیے گا، لیجیے گا، اور کچھ عرصہ اسے اپنی روٹین کا حصہ بنائیے گا، اور پھر بتائیے گا کہ کرشن نے کتنا طاقتور فارمولا تیار کر کے آپ لوگوں کی خدمت میں پیش کیا ہے۔
1: جسم میں آئے نہیں،
0: آپ لوگ ہمیں جوائن کر سکتے ہیں، ہمارا نمبر آپ لوگوں کے پاس ہے۔ بہت سارے لوگ گلا کرتے ہیں کہ میں نمبر نہیں بتاتا ہوں، تو جناب نمبر ہمارا 0344-936-3366، ٹھیک ہے جناب، 0344-936-3366، اسی نمبر کے اوپر کال اور ایس ایم ایس آپ کر سکتے ہیں۔ اور ہمارا یہ طاقت پلس فارمولا جو ہے، سپلیمنٹ جو ہے، پہاڑ پور میں آپ حاصل کر سکتے ہیں، اویس ٹریڈرز، ٹھیک ہے جناب، اویس ٹریڈر جو ہے راحت گھی ایجنسی ہے، جہاں پر ڈاکخانہ ہے، ٹھیک ہے جناب، آپ وہاں پر جائیں گے تو آپ کو ہماری پروڈکٹ ملے گی، وہاں سے حاصل کر سکتے ہیں۔ ہمارے ساتھ ایک کالر موجود ہیں، السلام علیکم۔
2: وعلیکم السلام خلیل بھائی، کیا حال ہے؟
0: جی الحمد للہ ٹھیک ٹھاک، شبیر استاد حسن الکیج کل موجود ان سے۔
2: جی جی، کیا ہے، خیر خیریت ہے صاحب؟
0: جی الحمد للہ، اللہ کا شکر ہے، کرم ہے، موسم چنگا ٹھیک ہے، صحیح تمہارے پاس بھی؟
2: بھائی اللہ کی بڑی مہربانی تھی، اللہ توڑ کی مہربانی کرے، گرمی کا جو رہا جائیے اون جو رہنا، سردی گئی سے آدھی چاہ گئی، اللہ پاک نے رات جو رہنا ناران کا غام دی یاد آ گئی
0: سا کو یاد آ گئی کہ بھائی اندے کو ایمے موسم تو تھئی ہوندا ہے، اللہ پاک قائم رکھے پیشن کوئی تہے، 31 اگست 31 جولائی تک موسم میں چنگا راسی تک گو، اللہ کو امید رکھے نے کہ موسم چنگا راسی،
2: اللہ پاک جو رہنا خیر چلے گی، بارش ہے اتنی نئے جو رہنا سیلاب آئے ہیں کہ لوگ اوکھے چین جی ہوں، جیسے جیسے سیال کوٹ بھاگل پور یا گوجران لٹن سائڈ جی، تو بہت زیادہ کافی حد تک زیادہ بارش چاہیے، تو اللہ پاک انہوں کے انہوں کو زمان رکھے دے سارے دن،
0: بالکل مونسون ہمیشہ خطرناک بھی ہوندے سے، ٹھیک ہے سی، اون دی وجہ کول نشے بھی علاقے زیر آب آ ویندے، تو اس طرح سے یہ گال کرے نے پیسے، اللہ پاک اپنا کرم والا معاملہ فرماوے، تے سائیں توارا بندہ کوئی سارو نہیں پہنچا، تے سارا کوئی بندہ ان تے نہیں پہنچا کہ تو کو اس طاقت پلس پلاؤں گا،
2: انشاءاللہ جو رہے نا اللہ حکم نال کل پھڑے پہنچے سی کل بندہ، کیونکہ دو دی چھٹی ہے وہ میرا داماد اس، انشاءاللہ تیرے کول جیے کی تیری مہربانی، اللہ پاک تیرے اس کو اون میرے دوست کال کرے گا کہ آئی تو انہوں نے استعمال کی کہ تا انہوں نے دار علی کوئی کمزور ہے تو پہلے روٹی پوری نہیں کی الحمد للہ، جو ترے روٹیاں دے گئے ادھی روٹی نسل کھانی ہے، لیکن ترے روٹیاں کو کر کے پانچ دی اندر یقین کر قسم تا کے آدھا پیا پانچ دی اندر اندر ریزلٹ ہی دسا تے اور اوزے تے گوشت چڑھن بالکل پانچ جن واضح تھی گئی۔
0: چلو جی جی بالکل، ایسے ہی طاقت سے بھرپور ہمارا یہ طاقت پلس، جیسے کہ سنجی میں انہوں کو لوگوں کو یہ گال کرنا بیٹھا ہم کہ اندر کل پہلے ساری کمپنی جی رہے صحت دے جی رہے پروڈکٹ انہوں نے بڑی کامیاب ہے ماشاءاللہ، ٹھیک ہے جی، پیٹ کم شفا درد، ہاضمہ کنٹرول سیرپ، ٹھیک ہے سر، ایسے پروڈکٹ جی کہ بیماریاں واسطے استعمال تھی نن، تے بیوٹی پروڈکٹس کو زیادہ جی شیاں زیادہ او گھنن او صحت دے معاملات والے ہوندے نے، اگر صحت دے معاملات وچ کمپنی ساری اتنی کامیاب ہے تے ایو وجہ ہے کہ اسا چوتھی پروڈکٹ بھی صحت دے حوالے نال بڑھائیے، تے لوگ مطمئن ہیں، سیٹسفائیڈ ہیں، تے جوگ در جوگ گھندے پین، تے انشاءاللہ آون والی دی جو آئیں دا فیڈ بیک بھی شیئر کرے سین، بہت مہربانی سین تواری،
2: جی جی باقی سارے سنانے والے کو السلام علیکم،
0: جناب سب سننے والوں کو سلام ہو گئے، شکریہ،
3: نئی زندگی کا سرور
0: جی جناب۔ आप अपनी जिंदगी के अंदर, अगर आप भी कमजोर सी कमजोरियों भरी आपकी जिंदगी है तो जरूर लेके आ सकते हैं, अपनी जिंदगी को खुशियों से भरपूर कर सकते हैं जब आप सेहतमंद होंगे। केसन के और प्रोडक्ट आप लोगों के पास मौजूद हैं, ये मत समझिए क्या कि सिर्फ हम सेहत के हवाले से प्रोडक्ट तैयार करते हैं। हमारे पास अल्हम्दुलिल्लाह जो है एक बहुत बड़ी रेंज है ब्यूटी प्रोडक्ट्स की, फेस वॉशेस की बात करें या क्रीमों की या सोप्स की। एक कॉलर हमारे साथ हैं, जनाब अस्सलाम वालेकुम।
3: वालेकुम सलाम व रहमतुल्लाहि व बरकातहू।
0: जी जनाब, जनाब अब्दुल हादी फ्रॉम टांक। हां जी, गरा शहबाज। कितने गरे हिंद तो नाल, कितने गरे हिंद तो नाल ना दसो मेरे को गरे, मैं गिनदा अगलिया तेरे को।
3: तकरीबन 3 औजन खलील भाई,
0: टोटल 3 तो मैं को याद इन गरा शहबाज, गरा बलोच, गरा हयात, गरा बुड्ढा, 4 तो मैं को याद ही नहीं यार, किवे गाल करे।
3: गरा
0: गुलदाद भी है पिया, यानी कि 5 गरे हिंद तो नाल। एक गरे दे विच कितनी आबादी होंदी है? एक गरे दे
3: तकरीबन बहु आबादी होंगे खलील भाई,
0: लाख कन होंगी है,
3: लाख
0: या घट होंगी है?
3: नहीं लाख, लाख तन होती खलील भाई।
0: अच्छा, इनमें 30-40 हज़ार ही गरे दी आबादी होनी होती तकरीबन?
3: जी जी, यही होती बात।
0: अच्छा, इनमें होती, यानी के 4 गरे हिंद तो 1.5 लाख, तकरीबन 1.5-2 लाख बंदा जो रहे घर के बीच मौजूद है, जी सारी आवाज सुनते पे, उसने टांग को छोड़ के, अगर टांग को स्किप करने हैं तो इवें गाल से फैजान को, सलीम कटी खेल को, अली भाई को सारे हवाले करके आपे तो सकते टूर टूर चले वे गालियां सारे सुनते पे आंदे के भाई नवी शह बढ़ाई है तुम्हारे पास।
3: अच्छा
0: जी, कमजोर लोगों को जरा ना सेहतमंद बनावन दी गाल करने पे कि ए प्रोडक्ट जरी है जरे कमजोर लोग उन्होंने कमजोरी दूर थी जिम्मे छीने को साधक बिरावत जान दे कर छोड़ा के भाई मेरे वास्ते शह बड़ी है, मैं गुलें दा बदाम कोई ताकत आला फार्मूला मिले सकू। हां तो ओ हुण मतलब आखां दा मकसद है कि सिर्फ ये नहीं कि सारी कंपनी तुहाड़े वालों को सोना बनाने वास्ते तेल बड़ी वधी है या शैम्पू बड़ी पई है या स्किन को चिट्टा करने वास्ते क्रीम पे फेस वॉश या साबुन, बल्कि असा तुहाड़ी सेहत दा भी ख्याल रखें दे सही।
3: बिल्कुल, कंपनी ये मजा करेंगे ना, हर शय दा ख्याल रखे ना,
0: हर शय दा ख्याल रखे, मोटे बंदा दा भी ख्याल रखे, उन्हां को स्मार्ट बनावे, ते स्मार्ट जेरे बहु पतले ने उन्हां को थोड़ा सेहतमंद भी बनावे, ते नाल नाल खूबसूरती खूबसूरत बंदा होवे ते उंदी जिस्म में जान ना होवे तो खूबसूरती तो कोई फायदा है अब्दुल हादी?
3: कोई फायदा कोनी खलील,
0: कोई फायदा कोनी। ता असा ओ काम करेसु जंदे नाल तुसा मुकम्मल सोने लगसो सही, क्योंकि प्यारा लगना तो सब कहा के सारा नारा तो तुसा सुनाओ सी केसन दा।
3: बिल्कुल सुन मेरा नहीं।
0: हां चलो ठीक है जी, बहुत मेहरबानी, तो आपको समझ आ गई है कि भाई
3: सलाम देवना चाहने सलीम कटी खेल पी गया, फिजान पी गया, सादिक भाई जान पी गया, सारा सलाम देते हैं,
0: सारों को सलाम। ठीक है सर, मेहरबानी। हाँ कि जनाब, ये थे हमारे साथ और उनसे ज्यादा मैंने बात की, आपको पता होना चाहिए, हालांकि मैं चाय भी पी रहा हूँ।

0: ओके जी, और गुलगुला वर्दन को नोटेंशन कॉस्मेटिक्स पाकिस्तान हैंडेड फूड क्रीम हम जिमग मिले विषय तो बिल्कुल रुख से नशे नोटेंशन कॉस्मेटिक्स पाकिस्तान हैंडेड फूड क्रीम से यानी दिलास खूब शुला दी पराजय कम दिमिश क्रीम मिला विषय नोटेंशन हैंडेड फूड क्रीम आहार रुख से लेशे इससे मिला वाले शे इन शलाब चले मजीदूर रिजल्ट शिकम देखे ना अब तो समय लगे जहाँ से नोटेंशन हैडेड फूड क्रीम से रवाखले इस्तेमाल के इंशाल्लाह फीडबैक बतू समय लगे शी रिजल्ट बतू समय लगे शी बिल्कुल परेशान के शमा नोटेंशन हैडेड फूड क्रीम जी कसुक वाड़ी के नसे चबाई इधर तो वशी वशी चाय आधा से प्रोडक्ट्स अपन नोटेंशन के मौजूद हो कहना चीज जमगा लहसुन आखिर चिकम देखे ना मुकम्मल چکم دیکھنا ورسرا اسپین شی بالکل جی پرمننٹ یعنی مستقل تو گوبند چکم دیکھنا تو سلوسن اپشیست سکی شی سی اسپین دلی شی دی نوٹینشن ہیڈڈ فوڈ کریم سرا ہسی اوکے جی السلام علیکم وعلیکم
1: السلام چال سے بشے برابر
0: بالکل شیما صاحب تے سنگے شی جوڑی برباری
1: خیر دو کام اند خپل شی خیر خوشی دا
0: بالکل صاحب شی زین سی مامان خبر کی وی سال محمد چال شوی چا بار بار کال کڑی دی چا ول کال بھی پریش دی بیا پروگرام
1: شرکت
0: پروڈکٹس
1: یار دا تا نه هر و ما لای چې شي استعمال کړی مې د خوښ مې دا ارز و ما ول بندا ګرمي چې خدا ما ترمن دا ته لستور سي خراب غو نسی چې دې پر ازته شي استعمال
0: اچھا خراب شي کنه د دین لوازي چې کوم دو هغه دانه منی پر او خوشي یا الرجي جوړ شي دا سونه کی شي
1: دا غو سي حساب دا
0: بدې دې پر ازم غو نوټینشن خل خربل سپری مې لوي چې چیرې تیر په تر دوغ وی کنه دوغ نو بیا مې په لګوا کا چیرې ته وای چې لکه الرجي جوړ شي یا پټخه کوي او یا داسې ببر او ببر شي بیا نو ټینشن خر بل سپری په استعمال کوي څه نقصان بنه کوي ها دا زر بتخان جی صاحب سره ملاوي شي فلحال لږ شټ شوی دی خو چې کله خبر سي داسې سپری نور هم ملاوي چې تبه نو ټینشن سپری یا دا وې صحیح ده کنه او کنه نو ټینشن نو ټینشن ته نازمان به ولا نو ټینشن والا او اکثر اکثر دکاندارانو ته خلک ویر شي کنه دکاندارانو میتي الکه دا پرېښ د بل بدل درکه شاس پرې بدینه دیر کا
1: خوشحال
0: شے درمن شے عزت من شے ڈیر من سی.